0: FM
1: 100 اللهم لبيك.
2: عمرہ جیتنے کا موقع صرف ڈابر ریڈ ٹوتھ پیسٹ کے ساتھ. ڈابر ریڈ ٹوتھ پیسٹ خریدیں, پیک پر موجود کیو آر کوڈ سکین کریں, اپنی ڈیٹیلز رجسٹر کریں اور جیتیے عمرہ اور بے شمار قیمتی انعامات ہر ہفتے. ڈابر ریڈ ٹوتھ پیسٹ, 7 ڈینٹل پرابلمز کا ایک سولوشن.
3: کیا کہا؟ ای وی بائک جیتنے کا موقع. جی ہاں, منڈے سے سنڈے کسی بھی 3 دن ایزی پیسہ کیو آر سے پیمنٹ کریں اور پائیں ای وی بائک جیتنے کا موقع, ساتھ ہی ساتھ 100 روپے کا گارنٹیڈ کیش بیک. تو پھر دیر کس بات کی, آج ہی ایزی پیسہ کیو آر سکین کریں. یہ آفر محدود مدت کے لیے ہے. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
4: خوشی نال نچے ہر پتا ٹہنی ٹہنی.
5: او خیر ہے برکتیا, بڑا مستو کے گا رہے ہیں.
4: او ستے خیرہ نے, ایچ بی ایل زرعی بینک کی وجہ تو فصل بہت چنگی ہو گئی ہے.
5: ایچ بی ایل زرعی بینک کی وجہ تو
4: اوے آہو, بڑی آسانی نال تے بغیر کسے وڈے رولے تو صحیح قرضہ جے مل گیا, ٹریکٹر بھی لے لیتا, بی کھاد بھی چنگی والی,
5: تے ہن مینوں پولٹری فارم واسطے بھی قرضہ مل جائے گا.
4: آہو, پاکستان دے سب تو وڈے بینکنگ نیٹ ورک ایچ بی ایل زرعی بینکنگ دے کولے تواڈے واسطے پولٹری فارم, مچھی فارم, زرعی جانور لئی قرضے دی سوکھی سہولت تے تہاڈی خوشحالی دراز. ہور معلومات لئی 111-111-425 تے ہنے کال کرو یا نیڑے برانچ دے نال رابطہ کرو.
6: شرائط و ضوابط لاگو ہے.
7: فون اپ گریڈ کرنے کا سوچ رہے ہو تو سنو, فون ہو تو 5G والا ملے گا کیسے؟ بس جاز ایکسپیرینس سینٹر یا جاز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ. یہی نہیں, فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈلز, ہینڈ سیٹ انشورنس اور بہت کچھ. تو پھر فون ہو تو 5G والا جاز 5G.
8: مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ.
3: سواج سٹون ایک ایسا پروگرام جو گزشتہ 17 سال سے ایف ایم 100 کے لسنرز کے لیے پیش کیا جا رہا ہے, جس میں ماہر علم نجوم ڈاکٹر جلیل اسلم ستاروں اور پتھروں کی روشنی میں لوگوں کے مسائل کا حل پیش کر رہے ہیں. ہر جمعرات کو دن 11 سے 12 بجے ایف ایم 100 لاہور سے سننا نہ بھولیے گا. اب آپ ڈاکٹر جلیل کو یوٹیوب پر دیکھنے کے لیے سبسکرائب کریں ڈاکٹر جلیل اسلم آفیشل اور رابطہ کریں 0300-555-0011 پر.
9: جہاں 5 دوست مل جائیں وہی لائف ہے, اور ایسے ہی اسپیشل 5 کے لیے جاز V5 شیئرنگ پیکجز. 5 دوست, 1 پیکج اور ڈھیر سارے ڈیٹا, منٹس اور SMS کی شیئرنگ. اپنی پسند کی V5 آفر چوز کرنے کے لیے ڈائل کرو *400# یا سبسکرائب کرو سموس ایپ سے. جاز 5G.
10: او جھومے پیار سے ہر پتا ڈالی ڈالی.
5: او خیر ہے برکتے, بڑا جھوم جھوم کے گا رہا ہے.
4: خیر ہی خیر ہے, ایچ بی ایل زرعی بینکنگ کی وجہ سے اس بار فصل بڑی اچھی ہو گئی ہے.
5: ایچ بی ایل زرعی بینک کی وجہ سے؟
4: ہاں, بڑی آسانی سے اور بنا کسی بڑے جھنجھٹ کے زرعی قرضہ جو مل گیا, ٹریکٹر بھی لے لیا اور بیج کھاد بھی اچھا والا.
5: تو کیا میرے پولٹری فارم کے لیے بھی قرضہ مل جائے گا؟
4: جی ہاں, پاکستان کے سب سے بڑے بینکنگ نیٹ ورک ایچ بی ایل زرعی بینکنگ کے پاس ہے پولٹری فارم, فش فارم, زرعی آلات اور ویشیوں کے لیے بھی قرضے کی آسان سہولت اور آپ کی خوشحالی کا اصل راز. مزید معلومات کے لیے ابھی 111-111-425 پر کال کریں یا قریبی برانچ سے رابطہ کریں.
6: شرائط و ضوابط لاگو ہے.
11: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
12: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں.
11: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے, لیکن اس کا مطلب یہ نہیں کہ وہ واک نہیں کرتا.
13: جی ہاں, مجھے بھی لوگ موٹی کہتے ہیں, مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
12: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں اس سے کیا.
11: میں اوبیسٹی کا شکار ہوں.
14: اٹس 7:45 PM. دس ٹائم چیک از براٹ ٹو یو بائی فینکس بیٹریز.
15: فینکس لگا اور بھول جا, فینکس لگا اور بھول جا.
0: खुशी नाल नचे हर पत्ता टैणी टैणी।
5: ओ खैर है बरकतिया, बड़ा मस्तो के गा रहे हैं।
0: ओ सत्ते खैरा ने, HBL जरई बैंक की वजह तो फसल बहुत चंगी हो गई है।
5: HBL जरई बैंक की वजह तो?
0: ओए आहो, बड़ी आसानी नाल ते बगैर किसे वड्डे रौले तो सही कर्जा जे मिल गया, ट्रैक्टर भी ले लिता, बी खाद भी चंगी आली,
5: ते हुण मैनू पोल्ट्री फार्म वास्ते भी कर्जा मिल जाएगा।
4: आहो, पाकिस्तान दे सब तो वड्डे बैंकिंग नेटवर्क HBL जरई बैंकिंग दे कोले तुहाडे वास्ते पोल्ट्री फार्म, मच्छी फार्म, जरई जानवरां लई कर्जे दी सौखी सहूलत ते तुहाडी खुशहाली दराज। होर मालूमात लई 111-111-425 ते हुणे कॉल करो या नेड़े ब्रांच दे नाल राबता करो।
6: शरायत ज़वाबत लागू है।
7: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो, फोन हो तो 5G वाला। मिलेगा कैसे? बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ। यही नहीं, फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स, हैंडसेट इंश्योरेंस और बहुत कुछ। तो फिर फोन हो तो 5G वाला, जैज 5G।
1: लब्बैक अल्लाहुम्मा लब्बैक।
2: उम्रा जीतने का मौका सिर्फ डाबर रेड टूथपेस्ट के साथ। डाबर रेड टूथपेस्ट खरीदे, पैक पर मौजूद QR कोड स्कैन करें, अपनी डिटेल्स रजिस्टर करें और जीतिए उम्रा और बेशुमार कीमती इनामात हर हफ्ते। डाबर रेड टूथपेस्ट, 7 डेंटल प्रॉब्लम्स का एक सलूशन।
10: ओ झूमे प्यार से हर पत्ता डली डली।
5: ओ खैर है बरकत है, बड़ा झूम झूम के गा रहा है।
0: खैर ही खैर है, HBL जरई बैंकिंग की वजह से इस बार फसल बड़ी अच्छी हो गई है।
5: HBL जरई बैंक की वजह से?
0: हाँ, बड़ी आसानी से और बिना किसी बड़े झंझट के जरई कर्जा जो मिल गया, ट्रैक्टर भी ले लिया और बीज खाद भी अच्छा वाला।
5: तो क्या मेरे पोल्ट्री फार्म के लिए भी कर्जा मिल जाएगा?
4: जी हाँ, पाकिस्तान के सबसे बड़े बैंकिंग नेटवर्क HBL जरई बैंकिंग के पास है पोल्ट्री फार्म, फिश फार्म, जरई आलात और वैश्यों के लिए भी कर्जे की आसान सहूलत और आपकी खुशहाली का असल राज। मजीद मालूमात के लिए अभी 111-111-425 पर कॉल करें या करीबी ब्रांच से रब्ता करें।
6: शरायत ज़वाबत लागू है।
12: कमेटी चलाना भी एक अलग ही टेंशन है। किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज, और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए। इन एक्सक्यूजेस से बचने के लिए जैस कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो, क्योंकि आपकी आसानी के लिए जैज कैश है ना।
8: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
15: किसने कहा था पैसे बचा?